0: गराउने भएको छ।
1: यसअघि साउन एक गतेदेखि सेवा सञ्चालन गर्ने घोषणा गरिएको भए पनि केही कामहरू बाँकी रहेकोले भदौ एक गतेदेखि मात्रै सेवा सुरु गरिने नगर प्रमुख चिरी बाबु महर्जनले जानकारी दिनुभयो। महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बरमा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगर प्रमुख चिरी बाबु महर्जनको भनाइ छ। उहाँका अनुसार स्वास्थ्य टोलीले घरमै पुगेर बिरामीको आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा प्राथमिक उपचार गर्ने र घरमै उपचार सम्भव नभए मात्रै सम्बन्धित अस्पतालमा रेफर गरिनेछ।
0: राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्न सुझाव दिएको छ। अर्थ समितिको आज बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवको आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यावहारिक जटिलताहरू ल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो।
2: पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा भएका छन्, जसले गर्दा तयारीमै समय धेरै खर्च भएको छ। राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै छ, 27 वटा आयोजना भनेको यो धेरै हो। राष्ट्रिय गौरव बोध गर्ने भनेको केही सीमित आयोजनाबाट नतिजा देखाएर गौरव बोध गर्नुपर्ने अवस्था हुन सक्थ्यो। 50% भन्दा बढी प्रगति भएका राष्ट्रिय गौरवका आयोजनाहरूमा पर्याप्त बजेट विनियोजन गरी 2 वर्षभित्र सम्पन्न गर्ने गरी काम सुरु गर्नुपर्छ। 50% भन्दा कम प्रगति भएका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यक्षेत्र पुनरावलोकन गरी काम अघि बढाउने, लामो समयदेखि कार्यान्वयन नभएका तर राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका आयोजनाहरूको बाह्य मूल्याङ्कन गराई प्राप्त सुझावको आधारमा सूचीमा राख्ने सम्बन्धमा निर्णय लिनुपर्छ भन्ने अर्को सुझाव छ। राष्ट्रिय गौरवका आयोजना सम्बन्धी मापदण्ड पुनरावलोकन गरी यस्ता आयोजनाको संख्या बढीमा 10 वटा कायम गर्ने र बाँकीलाई रूपान्तरणकारी आयोजना, प्राथमिकता प्राप्त आयोजना वा अन्य कुनै आयोजना नामाकरण गरेर कार्यान्वयनमा जाँदा ठिक हुन्छ भन्ने सुझाव रह्यो।
0: काठमाडौँ उपत्यकाका केही संचार गृह, व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढ़ेको छ। ती गाडी प्रहरीले क्रेन लगाएर उठाएको छ। केही गाडी रासोपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ भनेर हामीले नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीसँग कुरा गरेका छौं।
3: के हुन खोज्या हो यो एकदम शंकास्पद कुराहरू आइराखेका छ?
4: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यम पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के हो भनेपछि यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
3: त्यो भनेको कुनै विषय वस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो।
4: यो अब संचार माध्यम बढे अब हो कि होइन त्यो मलाई थाहा भएन। राष्ट्रपतिको
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

सुकुम्बासीमाथि भइरहेको अत्याचार र गणेश नेपालीको आत्मदाह घटनामा सरकारमाथि प्रश्न उठाएपछि संचार गृहका मूल गेटमा शंकास्पद रूपमा गाड़ी राखेर तर्साउने प्रयास भएको छ। संविधानमै लिपिबद्ध प्रेस स्वतन्त्रताको अधिकार नै हनन हुने गरी भएको घटनामा सरकार संरक्षित व्यक्तिहरूकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। संचार सम्बद्ध संघ संस्थादेखि राजनैतिक दलहरूसम्मले यसको भत्सना गरेका छन्। हिजो बिहान हिमालयन टेलिभिजन कान्तिपुर र अनलाइन खबरका कार्यालयको मूल गेट नै छेकिने गरी शंकास्पद रूपमा गाड़ी राखिएको थियो। अज्ञात व्यक्तिले बिहानै गाड़ी छोडेर गएको सूचना सम्बन्धित मीडियाका कर्मचारीले प्रहरीलाई तत्काल जानकारी गराउँदा पनि घण्टौंसम्म कार्यवाही प्रक्रिया अघि बढेको थिएन। केही दिन अघि उदयपुरको चौदण्डीगढ़ी नगरपालिका वडा नम्बर 7 र 4 को लामा चौरी गाउँमा जंगली हात्तीले 11 घरमा आक्रमण गर्दा 16,20,000 बराबरको क्षति पुग्यो। हुल बाँधेर आएका हात्तीले मानव बस्ती पसेर भौतिक संरचना नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार जंगली हात्तीको आक्रमण वर्षेनी बढ़दै गएको छ। पछिल्लो 6 आर्थिक वर्षको विवरण अनुसार जंगली हात्तीका कारण भौतिक तथा आर्थिक क्षति निरन्तर बढ़दो छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी गणेश बहादुर बमका अनुसार 77-78 चालु आर्थिक वर्षसम्मको तथ्याङ्कमा हात्तीबाट हुने क्षति निरन्तर बढ़ेको देखिन्छ। सम्पत्ति छानबिन आयोगले पूर्व न्यायाधीश तथा पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति छानबिनलाई निरन्तरता दिने भएको छ। अदालतको अन्तरिम आदेशले अन्यको हकमा छानबिन नरोकेको आयोगको निष्कर्ष छ। गत शुक्रबार सर्वोच्चको संयुक्त इजलासले आयोग गठन विरूद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको थियो। डाक्टर प्रेमराज सिलवालले दायर गरेको रिटमाथि न्यायाधीश टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले पूर्ण इजलास मार्फत यसको वैधानिकता परीक्षण गर्न भनेको थियो। सर्वोच्चको आदेश थियो छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने स्थिति देखिँदा प्रस्तुत रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुंगो नलग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु, पेश हुन आएको सम्पत्ति विवरण उप छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसै उप पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु। अदालतले एमिकस क्यूरी समेत झिकाउने आदेश दिँदै 15 दिनभित्र पेशीमा प्राथमिकता पाउने गरी अग्राधिकार सहित पेशी चढ़ाउन भनेको थियो। नेपाली कांग्रेसले साउन दोस्रो हप्ताबाट नयाँ अभियान सञ्चालन गर्ने भएको छ। 6 साउनमा जरा अभियान समापन भए लगतै 7 साउनबाट नयाँ अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी छ। साउन 6 गते पार्टीको जरा अभियान सम्पन्न भए लगतै 7 गतेको कार्यक्रमबाट भदौ 24 सम्मका लागि नयाँ अभियानको घोषणा गर्ने सभापति गगन थापाले जानकारी दिनुभयो। नयाँ अभियानबारे उहाँले विस्तृत भने बताउनु भएन। उहाँले कांग्रेस कुनै घटनापछि प्रतिक्रिया जनाउने पार्टीका रूपमा नरहने बरू सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा क्रियाशील रहेको बताउनुभयो। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले 6 साउनमा पार्टीका तर्फबाट 5 किलोमिटरको ग्रीन रन, चित्रकला र संवाद कार्यक्रम हुने जानकारी गराउनुभयो। सहमहामन्त्री प्रकाश स्नेहीले नयाँ अभियानको मोडालिटीबारे छलफल भइरहेको बताउनुभयो। सुशासन, पार्टी पुनर्निर्माण, सामाजिक अभियान सञ्चालन, पार्टीलाई बलियो बनाउने अभियान, जनताप्रति सरकारलाई उत्तरदायी बनाउने लगायतका विषयमा आन्तरिक गृह कार्य गरिरहेको उहाँको भनाइ छ। बजेट विवादले सरकार धरापमा परेपछि मुख्यमन्त्री कमल बहादुर शाह काठमाडौँ आइपुग्नु भएको छ। कांग्रेस नेतृत्वसँग बजेट विवादबारे छलफल गर्न उहाँ हिजो बिहान नियमित हवाई उडानबाट काठमाडौँ आउनु भएको हो। मुख्यमन्त्री निकट स्रोतका अनुसार पार्टी नेतृत्वले नै उहाँलाई बोलाएको हो। कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक सरस्वती खड्काले पार्टी नेतृत्व तहमा छलफलपछि मुख्यमन्त्री शाह आज धनगढ़ी फर्कने जानकारी दिनुभयो। मुख्यमन्त्री शाह कांग्रेस संसदीय दलका नेता हुनुहुन्छ। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बजेटमा भएको प्राविधिक त्रुटिलाई सच्याउँदै बजेट पास गरेर जाने विषयमा छलफल भएको थियो। बजेट पुनर्लेखनको माग गर्दै आएको सत्ता साझेदार एमाले सरकारका 6 वटै मन्त्रालयको खर्च कटौती गरी 1 रूपियाँ कायम गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपाले पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कटौतीको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ। सत्तापक्षबाटै संशोधन प्रस्ताव दर्ता भएपछि सुदूरपश्चिमको बजेट अन्यलमा परेको छ। असार मसान्तभित्र प्रदेश सरकारको बजेट प्रदेशसभामा पारित भइसक्नुपर्ने व्यवस्था छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: युक्रेनमा खटिएको बेलायती पूर्व सैनिकको सानो टोली घर फर्किएको छ। पूर्व सैनिक सामेल प्रकोप प्रतिकार परोपकारी कोष रियाक्ट नामको संस्थाले युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि टोली खटाउन थालेको हो। थप हाराकिङबाट
1: The British military might not have boots on the ground in Ukraine, but there's plenty of military expertise here. The charity REACT harnesses the wealth of experience in former servicemen and women and use it around the world. This was their 15th deployment to Ukraine, during which they visited towns and cities close to the front line to train ordinary Ukrainians in essential skills, from how to use a tourniquet to how to evacuate a building. Arena works for an organization that install water towers across the Mykolaiv region. She explained that every time their technicians leave the city, they're at high risk of attack from drones and missiles.
2: I'm so grateful to have such a cool experience because it wasn't only words, it was a lot of practice. I practiced it to put bandages all around the head, to put bandages inside the wounds. At least I have a understanding that I can go on a monitoring visit with them so I won't die eventually. I'm so grateful and thank you, just like a lot of thanks.
1: Hannah King, BFBS Forces News in Ukraine.
0: बेलायतवासी गुल्मेली नेपालमा क्यान्सर पीड़ित बिरामीको उपचारका लागि करिब 16 लाख सहयोग गरेका छन्। पीड़ितको निवास रूपन्देहीको सालझण्डीमा हिजो 15,95,950 रूपियाँको चेक हस्तान्तरण गरिएको छ। गुल्मी जिल्ला समाज युकेबाट 4,57,000, भारसेली समाज युकेबाट 4,11,000, गुवाघाली समाज युकेबाट 2,96,000 र गुल्मेली थरभाइका सहकोषाध्यक्ष श्रीमती मीना श्रेष्ठबाट संकलित 4,26,000 प्रदान गरिएको हो। सहयोग रकम संकलनका संयोजक ओम प्रसाद थापा काउचाले बेलायतवासी गुल्मेली तथा अन्य परोपकारी मनप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ। गुल्मी भार्सेको दबुङ घर भई हाल रूपन्देहीको सालझण्डी बस्दै आएकी मुक्ति श्रेष्ठ मगरको किडनी ट्रान्सप्लान्टका कारण नेपालमा उपचार कठिनाई भएपछि अहिले राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर रोहिणी नयाँ दिल्लीमा उपचार भइरहेको छ। परिवारले उहाँको जीवन बचाउन गुल्मी जिल्ला समाज युकेलाई अनुरोध गरेपछि समाजकी अध्यक्ष मन्जु भण्डारी, महासचिव मोहनलाल घिमिरे र समाजका संस्थापक अध्यक्ष एवं हाल ट्रस्टी तथा प्रथम नौमती बाजा गुल्मी युकेका संस्थापक प्रमुख संयोजक ओम प्रसाद थापा काउचाले सहयोग जुटाउनु भएको हो। काउचाको पहलमा समाजका भातृ संगठन विशेष गरी भारसेली समाज युकेका अध्यक्ष प्रेम बुढा थोकी, गुवाघाली समाज युके अध्यक्ष देव कवर, एएफसी गुल्मेली थरभा युकेका सहकोषाध्यक्ष तथा बिरामीको भाउजू श्रीमती मीना श्रेष्ठ संस्थाका सदस्य, आफन्तजन, इष्टमित्र तथा अन्य परोपकारी दाताबाट ठूलो धनराशि संकलन भएको हो। संकलित रकम गुल्मी जिल्ला समाज युके र भारसेली समाज युकेका आजीवन सदस्य दुर्गा राणा मगर साथै भारसेली समाज तराईका अध्यक्ष सुविधार सोम भुजेल, सदस्य मेला चित्र दगामीको रोह वर्मा, बिरामीको आमा एक कुमारी श्रेष्ठ मगरलाई चेक हस्तान्तरण गरिएको हो। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ। समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम 1,00,000 बचत रकम फिर्ता गर्न लागि समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। देशका मुख्यमन्त्री इन्द्र बानियाले आज ललितपुरको जावलाखेली स्थित प्रदेश सुशासन केन्द्रको सभाहालमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नुहुनेछ। केही दिन अघि मुख्यमन्त्री बानियाको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो। पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ।
3: कालीकोटको एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई सरिआएका एचआईभी संक्रमितको संख्या 18 छ। हालसम्म एचआईभी संक्रमितको जम्मा दर्ता संख्या 75 पुगेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकाका रहेको पाइएको छ। नरहरिनाथ गाउँपालिकामा 32 संक्रमित छन्, जसमा 13 पुरूष, 16 महिला र 1 बालक, 2 बालिका छन्। खाडाचक्रमा 10, तिलागुफामा 3, राजकोटमा 2, शुभ कालिकामा 2, सन्नी त्रिवेणीमा 4, पचाल झरनामा 1 र पलाता गाउँपालिकामा 3 संक्रमित रहेका छन्। कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुग्नुले समुदाय स्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।

0: काठमाडौँ उपत्यकाका केही संचार गृह, व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढ़ाएको छ। ती गाडी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाडी राष्ट्रपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी,
1: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
2: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि, जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के भनेपछि, यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
1: त्यो भनेको कुनै विषयवस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो
2: यो? अब संचार माध्यम पढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि, ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले? तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, मार्केटिङको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यसले, यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि, यसले आतंकित पार्छ र यसले सन्देश पनि राम्रो जान्छ फेरि।
1: सरकार अलिकति आलोचित भइरहेको बेलामा संचार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
2: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको हो भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडिएका, सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि, यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ। यसले
1: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
2: होइन, लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्तो गाडीहरू राखिन्थे, ठाउँ ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि, कुनै यसबाट अरू कुनै आतंकित पार्ने कामहरू भइरहेको छ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु म त। कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि, अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
1: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
2: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि, अहिलेको समस्या तर कुनै कानुनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनुभयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ, त्यसले गर्दाखेरि के हो भनेपछि, यदि संस्थापनसँग नजोडेका, कानुनले नचिनेका व्यक्ति सँग मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले सन्देश राम्रो जाँदैन।
1: अनि यो चाहिँ प्रहरी नेतृत्वले के गर्नुपर्छ?
2: फेरि यसमा विचार गर्नुपर्छ। अब सरकारकै नाम लिएर प्रहरीलाई कसरी दुरुपयोग गर्न खोज्छ या प्रहरी सरकारकै नाम लिएर आधिकारिक नभएका व्यक्तिहरू या आधिकारिक व्यक्तिहरू पनि कानुनदेखि बाहिर या जुन प्रहरीकोले जनतासँग जुन गर्ने व्यवहार हो त्योभन्दा बाहिर लिएर जान खोजिन्छ, दुरुपयोग गर्न खोजिन्छ भनेपछि प्रहरीले पनि त बुझ्नु पऱ्यो, किनकि अल्टिमेटली प्रहरी भनेको जनताको लागि हो नि त। जनतासँग गर्ने व्यवहार, जनतासँग गर्ने होली चाली, त्यसमा चाहिँ नियन्त्रण चाहिँ लाउनै पर्छ। भने पनि के हुन्छ भनेपछि यसले सन्देश राम्रो दिँदैन प्रहरी प्रति पनि।
0: चालू आर्थिक वर्षको 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रिएको छ।
3: नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्म रेमिट्यान्सा प्रवाह 38.2% वृद्धि भएर 21 खर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। गत जेठमा मात्र 2 खर्ब 3 अर्ब 89 करोड़ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड़ थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुदित्य आय 21.7 अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16.69 अर्ब थियो। गत जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 367,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 3,55,335 रहेको राष्ट्रपतिले जनाएको छ।
0: अवस्था अहिलेसम्मका खबर यति नै।

0: खाइहाल्छु भने होइन मैले भने त
1: हजुरको वाइफको डेथ भएको छ
0: के भन्नु
1: उहाँको लास्ट रोडकै छेउमा छ

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएको मुगली नारायणगढ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। यो सड़क खण्डका तुइन खोला, केराबारी र जलबिरेमा पहिरो गएको थियो। तीनै ठाउँको पहिरो हटाएपछि सड़क सञ्चालनमा आएको हो। सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि मेसिन परिचालन गरी सड़कको पहिरो हटाएसँगै सवारी साधन दुईतर्फी सञ्चालनमा आएका हुन्। गएको साँझ विभिन्न ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो। सड़क सञ्चालन भए पनि साँझदेखि होल्ड भएकाले सवारी साधनको चाप बढेको छ। वर्षाका कारण चितवनको भरतपुर 11 विभिन्न ठाउँ डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन्। सामाजिक सञ्जालमा सार्वजनिक केही भिडियोहरूमा पानी घुँडासम्म आएको देखिन्छ। उनीहरू कपडामाथि सार्दै आउजाउ गरिरहेका छन्। घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन्। पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन्। विद्युत आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा एकजना कर्मचारी घाइते भएका छन्। सोमबार राति दुहबी धरान 33 केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो। सोही क्रममा प्राधिकरणको स्कर्पियो इटहरी 20 सेउती पुलबाट करिब 200 मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो। नेपाल विद्युत प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति पाउने 10 लाइनमा समस्या आएपछि टोली मर्मतका लागि निस्किएको थियो। तर गन्तव्यमा पुग्नु अघि नै दुर्घटना हुँदा दुई कर्मचारीको ज्यान गएको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा स्कर्पियो चालक धरान 13 33 वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान 16 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका प्राधिकरणका ज्यालादारी कर्मचारी धरान 20 32 वर्षीय पदम राईको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ। पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ।
1: कालीकोटको एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई सरी आएका एचआईभी संक्रमितको संख्या 18 छ। हालसम्म एचआईभी संक्रमितको जम्मा दर्ता संख्या 75 पुगेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकाका रहेको पाइएको छ। नरहरिनाथ गाउँपालिकामा 32 संक्रमित छन्, जसमा 13 पुरूष, 16 महिला र 1 बालक, 2 बालिका छन्। खाडाचक्रमा 10, तिलागुफामा 3, राजकोटमा 2, शुभका पालिकामा 2, सन्नी त्रिवेणीमा 4, पचाल झरनामा 1 र पलाता गाउँपालिकामा 3 संक्रमित रहेका छन्। कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुग्नुले समुदाय स्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
0: गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौँमा उपचारको क्रममा निधन भएको छ। गत शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याएर किर्तिपुरस्थित वर्ण अस्पतालमा उपचाररत मण्डलको बिहान निधन भएको हो। शुक्रबार साँझ 7:30 किर्तिपुरको वर्ण अस्पताल पुर्याइएकोमा मण्डलको आइसीयूमा राखेर उपचार भइरहेको थियो। उहाँको आज बिहान निधन भएको किर्तिपुर वन अस्पतालका मेडिकल डिरेक्टर किरण नकर्मीले जानकारी दिनुभयो। मण्डलको शरीरको 85% भाग जलेको थियो। 25 वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उहाँ घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। बिहिबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए। उहाँलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो। शनिबार काठमाडौँको बुद्धनगरमा पनि एकजनाले आत्मदाह गरेका थिए। प्रतिनिधि सभा बैठक आज बस्दैछ। बिहान 11 सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामला मन्त्री सुविता गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन पेश गर्ने, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। पूर्व मन्त्री सुमना श्रेष्ठले सड़कमा जथाभावी गाड़ी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिनुभएको छ। आज सामाजिक सञ्जाल मार्फत धारणा राख्दै उहाँले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सड़कमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरिरहेको बताउनु भएको हो। राज्यको माथिल्लो तहमा बस्नेहरूले पाठ सिकाउने नाममा गरिरहेको बुलिङ अर्थात धम्क्याउने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उहाँको निष्कर्ष छ। पूर्व मन्त्री श्रेष्ठले नेतृत्व तहमा बस्नेहरूले फरक मत राख्नेलाई पेल्ने र पाठ सिकाउने शैली अपनाएको भन्दै कडा आलोचना गर्नुभएको छ। नेतृत्वले को सेवा गर्नुपर्ने कुरा महसुस गर्नुको साटो फरक सोच र कार्यशैली भएकाहरूमाथि बुलिङ गरिरहेको। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: काठमाडौँ उपत्यकाका केही संचार गृह, व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढाएको छ। ती गाडी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाडी राष्ट्रपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी,
1: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
2: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि, जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के हो भनेपछि, यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
1: त्यो भनेको कुनै विषयवस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो
2: यो? अब संचार माध्यम पढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। एकजना राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि, ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले? तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, मार्केटिङको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यस्तो, यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि, यसले आतंकित पार्छ र यसले सन्देश पनि राम्रो जान्छ फेरि।
1: सरकार अलिकति आलोचित भइरहेको बेलामा संचार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
2: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको हो भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडिएका, सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्छ नि कि, यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ यसले।
1: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
2: होइन, लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्ता गाडीहरू राखिन्थे, ठाउँ ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि, कुनै यसबाट अरू कुनै आतंकित पार्ने कामहरू भइरहेछ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु म त। कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि, अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
1: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
2: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि, अहिलेको समस्या तर कुनै कानुनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनु भयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ, त्यसले गर्दाखेरि के हो भनेपछि, यदि संस्थापनसँग नजोडेका, कानुनले नचिनेका व्यक्ति सँग मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले सन्देश राम्रो जाँदैन।
1: अनि यो चाहिँ प्रहरी नेतृत्वले के गर्नुपर्छ?
2: यसमा विचार गर्नुपर्छ। अब सरकारकै नाम लिएर प्रहरीलाई कसैले दुरुपयोग गर्न खोज्छ या प्रहरी सरकारकै नाम लिएर आधिकारिक नभएका व्यक्तिहरू या आधिकारिक व्यक्तिहरू पनि कानुनदेखि बाहिर या जुन प्रहरीकोले जनतासँग जुन गर्ने व्यवहार हो त्योभन्दा बाहिर लिएर जान खोजिन्छ, दुरुपयोग गर्न खोजिन्छ भनेपछि प्रहरीले पनि त बुझ्नु पर्यो, किनकि अल्टिमेटली प्रहरी भनेको जनताको लागि हो नि त। जनतासँग गर्ने व्यवहार, जनतासँग गर्ने बोली चाली, त्यसमा चाहिँ नियन्त्रण चाहिँ लाउनै पर्छ। भने पनि के हुन्छ भनेपछि यसले सन्देश राम्रो दिँदैन प्रहरी प्रति पनि।
0: चालू आर्थिक वर्षको 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिटेन्स भित्रिएको छ।
3: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्म रेमिटेन्सा प्रवाह 38.2% वृद्धि भएर 21 खर्ब 20 अर्ब 80 करोड पुगेको छ। गत जेठमा मात्र 2 खर्ब 3 अर्ब 89 करोड रेमिटेन्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा रेमिटेन्स आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद्दित्य आय 21 अर्ब 7 करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16 खर्ब 69 अर्ब 51 करोड थियो। गत जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 367,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 355,335
4: अवस्था। यो BFBS गोर्खा रेडियो हो।

0: PFBS Gorkha Radio.
1: Hey, केटा हो किन र साइला आज पारी जिमाल बाजेको घरमा रमाइलो छ रे पारी गाउँको केटीहरु पनि आउँछ होला रमाइलो गर्न जानु पर्छ है लु लु हुन्छ
2: ओइ केटी हो
3: हाँ भन न
2: आज जिमाल बाबुको घरमा रमाइलो छ रे रमाइलो हेर्न त जाने हो पल्लो गाउँका केटाहरु आउँछ होला पछौरा तान्छ विचार गर है
3: ल ल तैले चिन्ता नलिन

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

काठमाडौँ उपत्यकाका मुख्य नाकाहरूबाट सवारी साधनको आवाजाही खुला गरिएको छ। वर्षाका कारण यात्रामा जोखिम रहेको भन्दै हिजोदेखि रोकिएका सवारी साधन आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो। अहिले नागढुङ्गा, साँगा, माछा पोखरी लगायतका नाकामा सवारी साधनको चाप छ। ट्राफिक प्रहरी एफएमका अनुसार ललितपुरको भट्टे डाँडामा बाहेक अरू ठाउँमा सवारी आवागमन जारी छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिएर सवारी साधनलाई गन्तव्यमा पठाइरहेका छन्। मुगलिन नारायणघाट सडक खण्ड पनि आज बिहान 7 बजेबाट दुईतर्फी खुला गरिएको प्रहरीले जनाएको छ।

0: पूर्व मन्त्री सुमना श्रेष्ठले सड़कमा जथाभावी गाड़ी तेर्स्याएर अवरोध गर्न राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्ति भन्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सड़कमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरिरहेको बताउनु भएको छ। राज्यको माथिल्लो तहमा बस्नेहरूले पाठ सिकाउने नाममा गरिरहेको बुलिङ प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उहाँको तर्क छ। पूर्व मन्त्री श्रेष्ठले नेतृत्व तहमा बस्नेहरूले फरक मत राख्नेहरूलाई पेल्ने र पाठ सिकाउने शैली अप्नाएको भन्दै कडा आलोचना गर्नुभएको छ। गृहमन्त्री सुदन गुरुङ भेट्न आउन लागेको खबर पाएपछि मिटर ब्याज पीड़ित निजगढमै रोकिएका छन्। राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्कन लागेका हुनेहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुदन गुरुङ भेट्न आउन लागेको जानकारी गराएको मिटर ब्याज पीड़ितका नेता मनोज पासवानले जानकारी दिनुभएको छ। असार 25 गते जनकपुरबाट निस्केको मिटर ब्याज पीड़ितको पैदल न्याय मार्च गएको साँझ 12 निजगढ पुगेको छ। सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याएर किर्तिपुर वन अस्पतालमा उपचाररत मण्डलको आज बिहान मृत्यु भएको हो। शुक्रबार साँझ 7:30 बजे किर्तिपुरको वन अस्पताल पुर्याइएका मण्डलको आइसियूमा राखेर उपचार भइरहेको थियो। उहाँको गए राति मृत्यु भएको किर्तिपुर वन अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मेले जानकारी दिनुभएको हो। मण्डलको शरीरको 85% भाग जलेको थियो। 25 वर्ष विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको थियो। घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा उहाँले आगो लगाउनु भएको थियो। बिहिबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाहको प्रयास गर्नुभएको थियो। उहाँलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो। शनिबार काठमाडौँको बुद्धनगरमा पनि एकजनाले आत्मदाह गरेका थिए। विद्युत आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका 2 कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा 1 कर्मचारी घाइते भएका छन्। सोमबार राति दुहवी धरान 33 KV प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ र मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो। सोही क्रममा प्राधिकरणको स्कर्पियो इटहरी 20 सेउती पुलबाट करिब 200 मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो। नेपाल विद्युत प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति 10:15 बजे लाइनमा समस्या आएपछि टोली मर्मतका लागि निस्किएको थियो, तर गन्तव्यमा पुग्नु अघि नै दुर्घटना हुँदा 2 कर्मचारीको ज्यान गएको उहाँले जानकारी दिनुभएको हो। दुर्घटनामा स्कर्पियो चालक धरान 13 33 वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान 16 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका प्राधिकरणका जालादारी कर्मचारी धरान 20 32 वर्षीय पदम राईको त्रिवी बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ। बेलायतवासी गुलमेलीले नेपालमा क्यान्सर पीड़ित बिरामीको उपचारका लागि करिब 16 लाख सहयोग गरेका छन्। पीड़ितको निवास रूपन्देहीको सालझण्डीमा हिजो 15,95,950 रुपियाँको चेक हस्तान्तरण गरिएको छ। गुल्मी जिल्ला समाज युकेबाट 4,57,000, बार्सेली समाज युकेबाट 4,11,000, ग्वाघाली समाज युकेबाट 2,96,000, गुलमेली थरबाईका सहकोषा अध्यक्ष मीना सुरेशबाट संकलित 4,26,000 प्रदान गरिएको हो। सहयोग रकम संकलनका संयोजक ओम प्रसाद थापा काउचाले बेलायतवासी गुलमेली र अरू परोपकारी मनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। गुल्मी भार्सेको दबङ घर भएर हाल रूपन्देहीको सालझण्डी बस्दै आएका मुक्ति सुरेश मगरको किडनी ट्रान्सप्लान्टका कारण नेपालमा उपचार गर्न कठिनाई भएपछि अहिले राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर रोहिणी नयाँ दिल्लीमा उपचार भइरहेको छ। परिवारले उहाँको जीवन बचाउन गुल्मी जिल्ला समाज युकेलाई अनुरोध गरेपछि समाजकी अध्यक्ष मन्जु भण्डारी, महासचिव महालाल घिमिरे र समाजका संस्थापक अध्यक्ष हाल ट्रस्टी तथा प्रथम नौमती बाजा गुल्मी युकेका संस्थापक प्रमुख ओम प्रकाश थापा काउचाले सहयोग जुटाउनु भएको हो। विश्वकपको सेमी फाइनल अघि इङ्ल्यान्डको टोली अमेरिकाको अटलान्टा पुगेको छ। भोलि सेमी फाइनलमा इङ्ल्यान्डले अर्जेन्टिनाको सामना गर्दैछ।
1: यो PFBS गोर्खा रेडियो हो।

0: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले सरकारमाथि आगो कोलेका छन्। आजको बैठकलाई सम्बोधन गर्दै उनीहरूले पछिल्लो आत्मदाहको श्रृंखला, सुकुम्बासी बस्तीमा प्रहरीले गरेको हस्तक्षेप र सत्तारूढ दलकै पछिल्ला गतिविधिमाथि आक्रोश पोखेका हुन्। राप्रपा सांसद ज्ञान बहादुर साई:
1: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवनभन्दा ठूलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। पानी बाँड्न गएको भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लास्टको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरोड र संचार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
0: बैठकलाई सम्बोधन गर्दै काँग्रेस सांसद निष्कल राईले वर्तमान सरकारलाई हिन्दू पुराणका असुर राजा हिरण्यकश्यप

0: को शासनसँग समेत तुलना गर्नुभयो।
1: टुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री आठ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। प्रश्न भन्दा माथि श्री आठ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ। यो सरकार पनि भन्दैछ, त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु। तेरो स्वतन्त्रता खेरा मैले कोरेको शून्य भन्दा बाहिर छैन। हिरण कश्यपले पनि यही भनेका थिए, यो राज्यमा म भन्दा ठुलो अरू कोही छैन, म भन्दा माथि अरू कोही ईश्वर छैन।
0: आकस्मिक समय लिएर बोल्दै राजसभा सांसद अमरेश सिंहले भने, अब सबै दल मिल्ने वातावरण नबने, लोकतन्त्र र मुलुक दुवैको अस्तित्व नरहने चेतावनी दिनुभएको छ।
2: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवन
0: गलत बाइट रोल भएकोमा क्षमा प्रार्थी छौ। हामी अर्को बुलेटिनमा प्रसारण गर्नेछौ। चालु आर्थिक वर्ष 2082-83 को 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिटेन्स भित्रिएको छ।
3: बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठमा शान्तसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठमा शान्तसम्म रेमिटेन्सा प्रवाह 38.2% वृद्धि भएर 21 खर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। गत जेठमा मात्र 2 खर्ब 3 अर्ब 89 करोड़ रेमिटेन्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा रेमिटेन्स आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड़ थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद द्वितीय आय 21.7 अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16.69 अर्ब 51 करोड़ थियो। गत जेठमा शान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 367,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 355,335 रहेको राष्ट्र बैंकले जनाएको छ।
0: नेपालको 19 वर्षीय महिला टिमले अर्को खेलमा हङकङलाई 181 रनको विशाल अन्तरले पराजित गरेको छ। एसिसी अन्डर 19 महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपालको यो लगातार तेस्रो जित हो। पहिलो खेलमा नेपालले सिङ्गापुरलाई 151 रनले हराएको थियो। आज भएको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै 6 विकेटको क्षतिमा 211 रनको स्कोर खडा गरेको थियो। नेपालका लागि कप्तान सोनी पाखरिनले 60 बलमा सर्वाधिक 90 रन बनाउनु भयो। उहाँले 13 चौका र 1 छक्का प्रहार गर्नुभएको थियो। ओपनर सावित्री धामी 36 बलमा 52 रन बनाएर आउट हुँदा एलिसा कुमारी यादवले 12 बलमा 23 रनको पारी खेल्नुभयो। हङकङका लागि निम्रा अरबले 2 विकेट लिनु भएको थियो। जवाफी ब्याटिङमा हङकङले लक्ष्य पछ्याउने चेष्टा नै गरेन। हङकङकी वङ विङ क्यू हेलीले मात्रै दोहोरो स्कोरमा रन जोड्न सक्नुभयो। उहाँले टेस्ट शैलीमा ब्याटिङ गर्दै 45 बलमा 13 रन मात्रै जोड्नु भएको थियो। नेपालकी कप्तान सोनी पाखरिन बलिङमा चम्किँदा 4 ओभरमा 4 रन मात्रै दिएर 4 विकेट लिनुभयो। मनिषा उपाध्यायले 2 विकेट हात पार्नुभयो। कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकमा राजसभा सांसद मधु चौलागाईले बढ्दो ट्राफिक जरिवानाबारे बोलेको विषयलाई लिएर ट्राफिक प्रहरीले आपत्ति जनाएको छ। उहाँले 25% कमिसन पाउने लोभमा ट्राफिकहरू जरिवाना गराउन तत्पर रहेको आरोप लगाउनु भएको थियो। ट्राफिकले विज्ञप्ति निकालेर उहाँको आरोपको खण्डन गरेको हो। समस्त अहिलेसम्मका खबर यति नै। नमस्कार।

सन्न जान्दिन जिब्रो बटारे हो यस्ती मोरी त थुप्रै पाइया छ हो यस्ती मोरी त थुप्रै पाइया छ पारिजात वाइबा

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

जनकपुरबाट हिँडेर काठमाडौँ आउँदै गरेका मिटर व्याज पीडितलाई बाह्रको निजगढमै रोकेर गृहमन्त्री सुदन गुरुङले वार्ता प्रक्रिया शुरू गर्नु भएको छ। उनीहरूलाई आज बिहान निजगढमा रोकेर गृहमन्त्री गुरुङले पीडितका कुरा सुन्नु भएको हो। पटक पटक आन्दोलन गर्दै आएका मिटर व्याज पीडितले यो असार 25 गतेदेखि जनकपुरबाट काठमाडौँको पैदल यात्रा शुरू गरेका थिए। विगतका सरकारसँग भएका सहमति कार्यान्वयनको माग र बालेन्द्र शाहले जनकपुरको चुनावी सभामा गरेको प्रतिबद्धता स्मरण गराउन भन्दै उनीहरू काठमाडौँका लागि हिँडेका हुन्। अहिले गृहमन्त्री गुरुङ र पीडित पक्षबीच छलफल भइरहेको संघर्ष समितिले जनाएको छ। संघर्ष समितिले गुरुङलाई मागपत्र पनि बुझाएको छ। गृहमन्त्रीसँग एक सरो संवाद सकिएको र आज दोस्रो चरणको वार्ता हुने संघर्ष समितिका अगुवा मनोज पासवानले जानकारी दिनुभएको छ। सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लङ्घन गरेको भन्दै अधिवक्ता डाक्टर प्रेम राज सिल्वालले अवहेलनाको निवेदन हाल्नु भएको छ। आयोगले अदालतको आदेशलाई गलत व्याख्या गर्दै केही विशेष पदका व्यक्तिबाहेक अरूको सम्पत्ति विवरण संकलन जारी राख्ने सूचना निकालेपछि अधिवक्ता सिल्वालले अदालतको अवहेलना निवेदन हाल्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यो निवेदन अब एकल इजलासमा पेश हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले गएको शुक्रबार सम्पत्ति जाँचबुझ आयोगमाथि अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशमा सर्वोच्चले रिट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म सम्पत्ति जाँचबुझ आएको काम यथास्थितिमा राख्न र कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनेको थियो। प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले सरकारमाथि आगो कलेका छन्। आजको बैठकलाई सम्बोधन गर्दै उनीहरूले पछिल्लो आत्मदाहको श्रृङ्खला, सुकुम्बासी बस्तीमा प्रहरीले गरेको हस्तक्षेप र सत्तारूढ दलकै पछिल्ला गतिविधिमाथि आक्रोश पोखेका हुन्।

0: राप्रपा सांसद ज्ञान बहादुर साई
1: गर्न सक्छौ, गर जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवन भन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। पानी बाँड्न गएको हौ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लास्टको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अट्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र संचार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
0: बैठकलाई सम्बोधन गर्दै काङ्ग्रेस सांसद निष्कल राईले वर्तमान सरकारलाई असुर राजसँग तुलना गर्नुभयो।
2: टुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्यु पछिको प्रश्न माथिको बदला होस्, वा सडकमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री आठ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। प्रश्न भन्दा माथि श्री आठ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ। यो सरकार पनि भन्दैछ, त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्य भन्दा बाहिर छैन। हिरण कश्यपले पनि यही भनेका थिए, यो राज्यमा म भन्दा ठुलो अरू कोही छैन, म भन्दा माथि अरू कोही ईश्वर छैन।
0: आकस्मिक समय लिएर बोल्दै राजसभा सांसद अमरेश सिंहले भने अब सबै दल मिल्ने वातावरण नभए लोकतन्त्र र मुलुक दुवैको अस्तित्व नरहने चेतावनी दिनुभएको छ।
1: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ।
0: पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ।
3: कालीकोटको एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई सरिआएका एचआईभी संक्रमितको संख्या 18 छ। हालसम्म एचआईभी संक्रमितको जम्मा दर्ता संख्या 75 पुगेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकाका रहेको पाइएको छ। नरहरिनाथ गाउँपालिकामा 32 संक्रमित छन्, जसमा 13 पुरूष, 16 महिला र 1 बालक, 2 बालिका छन्। खाँडाचक्रमा 10, तिलागुफामा 3, राजकोटमा 2, शुभ कालिकामा 2, सन्नी त्रिवेणीमा 4, पचाल झरनामा 1 र पलाता गाउँपालिकामा 3 संक्रमित रहेका छन्। कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुग्नुले समुदाय स्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंक मुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
0: विश्वकपको सेमी फाइनल खेल अघि इङ्ल्यान्डको टोली अमेरिकाको एटलान्टा पुगेको छ। भोलि हुने सेमी फाइनलमा इङ्ल्यान्डले अर्जेन्टिनाको सामना गर्दैछ। यी दुई मुलुकबीच फुटबल इतिहासकै सबभन्दा तीव्र प्रतिद्वन्दिता मध्ये मानिन्छ। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको करिब डेढ़ महिनामा पहिलो पटक संसद बैठकमा गएका प्रधानमन्त्री बालेन्द्र शाहमाथि नियम मिचेको भनेर आलोचना भएको छ। अर्को सांसद बोलिरहेका बेला संसद बैठकमा छिरेको भन्दै एमाले सांसद ऐन महरले आपत्ति जनाउनु भएको हो।
1: सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय। तर विडम्बना, मान्य खुसबु ओली बोल्दै हुनुहुन्थ्यो, सम्मान्य प्रधानमन्त्रीज्यू र सत्ता पक्षका मान्य सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लङ्घन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्मान्य सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु।
0: सुकुमासी राखिएको ठाउँमा अधिकार कर्मीमाथि प्रहरीको हस्तक्षेप गराएको, आत्मदाह प्रकरण र संचार माध्यममा गाडी तेर्स्याएको लगायत विषयमा सरकारको चर्को आलोचना भइरहेका बेला रासोआपा सभापति रवि लामिछाने आज प्रधानमन्त्री शाहलाई लिएर संसद बैठकमा जानुभएको हो। सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको भन्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले अवहेलनको निवेदन हाल्नु भएको छ। आयोगले अदालतको आदेशलाई गलत व्याख्या गर्दै केही विशेष पदका व्यक्ति बाहेक अरूको सम्पत्ति विवरण संकलन जारी राख्ने सूचना निकालेपछि अधिवक्ता सिलवालले अदालतको अवहेलना निवेदन हाल्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यो निवेदन अब एकल इजलासमा पेश हुने र त्यसपछि थप प्रक्रिया अगाडि बढ़ने जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले गएको शुक्रबार सम्पत्ति जाँचबुझ आयोगमाथि अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशमा सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म सम्पत्ति जाँचबुझ आयोगको काम यथास्थितिमा राख्न र कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न नपार्नु भनेको थियो। अन्तरिम आदेश बेवास्ता गर्दै जाँचबुझ आयोगले आफू खुसी सूचना निकालेर अदालतको आदेश उल्लंघन गरेको भन्दै अवहेलनाको निवेदन दर्ता भएको हो। जाँचबुझ आयोग विरूद्ध रिट हालेका अधिवक्ता सिलवालले नै अवहेलनाको निवेदन दिनुभएको हो। जनकपुरबाट हिँडेर काठमाडौँ आउँदै गरेका मिटर ब्याज पीड़ितलाई बाराको निजगढ़मा रोकेर गृहमन्त्री सुदन गुरूङले वार्ता प्रक्रिया शुरू गर्नु भएको छ। उनीहरूलाई आज बिहान निजगढ़मा रोकेर गृहमन्त्री गुरूङले पीड़ितका कुरा सुन्नु भएको हो। पटक पटक आन्दोलन गर्दै आएका मिटर ब्याज पीड़ितले यही असार 25 गतेदेखि जनकपुरबाट काठमाडौँको पैदल यात्रा शुरू गरेका थिए। विगतका सरकारसँग

0: आएका सहमति कार्यान्वयनको माग र बालेन्द्र शाहले जनकपुरको चुनावी सभामा गरेको प्रतिबद्धता स्मरण गराउन भन्दै उनीहरू काठमाडौँका लागि हिँडेका हुन्। अहिले गृहमन्त्री गुरुङ र पीड़ित पक्षबीच छलफल भइरहेको संघर्ष समितिले जनाएको छ। संघर्ष समितिले गुरुङलाई मागपत्र बुझाएको छ। गृहमन्त्रीसँग एकसरको सम्वाद सकिएको र आजै दोस्रो चरणको वार्ता हुने संघर्ष समितिका अगुवा मनोज पासवानले जानकारी दिनुभएको छ। सभामुख टोल प्रसाद हरियाले बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा सभामुख अरियालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको छ। अरियालले यो वर्षको मनसून शुरू भइसकेको र बाढ़ी पहिरो तथा डुबान जस्ता विपदजन्य घटनाहरू बढ़न थालेको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो। प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले सरकारमाथि आगो उकलेका छन्। आजको बैठकलाई सम्बोधन गर्दै उनीहरूले पछिल्लो आत्मदाहको श्रृंखला, सुकुम्बासी बस्तीमा प्रहरीले गरेको हस्तक्षेप र सत्तारूढ़ दलकै पछिल्ला गतिविधिमाथि आक्रोश पोखेका हुन्। राप्रपा सांसद ज्ञान बहादुर शाही,
1: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवनभन्दा ठूलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। पानी बाँड्न गएको भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लास्टको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र संचार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
0: बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद निष्कल राईले वर्तमान सरकारलाई हिन्दू पुराणका असुर शासनसँग समेत तुलना गर्नुभयो।
2: सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्यु पछिको प्रश्नमाथिको बदला होस्, वा सड़कमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री आठ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। प्रश्नभन्दा माथि श्री आठ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ।

0: सर्वोच्च अदालतले निजी मीडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज गरेको छ। सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा न्यायाधीश सारङ्गा सुवेदी र नृपद धुज निरौलाको इजलासले निर्णय सुनाएको हो। माग अनुसार इजलासले उत्प्रेषणको आदेश जारी गरेको छ। यो सँगै सरकारी विज्ञापन निजी मीडियालाई नदिने सरकारको नीतिमा अब रोक लागेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज अपरान्ह 4 बजेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो। बैठकका एजेण्डा सार्वजनिक भएका छैनन्। प्रधानमन्त्री शाह आज दिउँसो रासोपा सभापति रवि लामिछानेसँगै संसद बैठक पुग्नु भएको थियो। सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको करिब 1.5 महिनामा पहिलो पटक संसद बैठकमा गएका प्रधानमन्त्री बालेन्द्र शाहमाथि नियम मिचेको भनेर आलोचना भएको छ। अर्को सांसद बोलिरहेका बेला संसद बैठकमा छिरेको भन्दै एमाले सांसद ऐन महरले आपत्ति जनाउनु भएको हो।
1: सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय। तर विडम्बना, मान्य खुसबु अली बोल्दै हुनुहुन्थ्यो, सम्मान्य प्रधानमन्त्रीज्यू र सत्ता पक्षका मान्य सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लङ्घन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्मान्य सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु।
0: सुकुमासी राखिएको ठाउँमा अधिकार कर्मीमाथि प्रहरीको हस्तक्षेप गराएको आत्मदाह प्रकरण र संचार माध्यममा गाडी तेर्स्याएको लगायत विषयमा सरकारको उच्चरको आलोचना भइरहेका बेला रासोपा सभापति रवि लामिछाने आज प्रधानमन्त्री शाहलाई लिएर संसद बैठक जानुभएको हो। आज मुलुकका विभिन्न 5 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चितवन, तनहु, कास्की, स्याङ्जा र सुर्खेत सहित आसपासका जिल्ला भई बहने नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। यस्तै काठमाडौँ उपत्यका 3 जिल्लामा पनि बाढ़ीको जोखिम छ। यस्तै आज 5 थर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, त्यस्तै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा र रौतहट जिल्ला भई बग्ने ससाना नदीमा पानीको भाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यसैगरी महाशाखाले सर्लाही, गोर्खा, लमजुङ, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, ङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख बढ्ने जनाएको छ। यी जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यी क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यातायात सर्भर दोस्रो दिन पनि अवरूद्ध हुँदा मुलुकभर लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरूद्ध भएका छन्। यातायात व्यवस्था विभागले आर्थिक वर्षको अन्तिममा सर्भरमा अत्यधिक चाप बढ्दा सेवा अवरूद्ध भएको दावी गरेको छ। यातायात कार्यालयहरूका अनुसार आज दिउँसोसम्म सर्भर चलेको छैन। यातायात व्यवस्था कार्यालय एकान्त कुनाले आज सवारी चालक अनुमति

0: र प्रणाली अवरुद्ध भएको जनाएको छ। सेवा अवरुद्ध हुँदा लाइसेन्स वितरण र दुई पाङ्ग्रे सवारी साधनको ब्लूबुक नवीकरण बाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित भएका छन्। यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सर्भर डाउनका कारण सेवा अवरुद्ध भएको जनाएको छ। यस्तै यातायात व्यवस्था कार्यालय चाबहिलले सर्भरमा समस्याका कारण लिखित तथा ट्रायल परीक्षा र लाइसेन्स वितरण बाहेक सबै सेवा अवरुद्ध भएको जनाएको छ। उपत्यका बाहिर समेत कार्यालयहरूले सर्भर डाउन भएर काम अवरुद्ध भएको जानकारी गराएका छन्। पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ।
1: कालीकोटको एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई सरिआएका एचआईभी संक्रमितको संख्या 18 छ। हालसम्म एचआईभी संक्रमितको जम्मा दर्ता संख्या 75 पुगेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकाका रहेको पाइएको छ। नरहरिनाथ गाउँपालिकामा 32 जना संक्रमित छन्, जसमा 13 पुरूष, 16 महिला र 1 बालक, 2 बालिका छन्। खाँडाचक्रमा 10, तिलागुफामा 3, राजकोटमा 2, शुभकालिकामा 2, सन्नी त्रिवेणीमा 4, पचाल झरनामा 1 र पलाता गाउँपालिकामा 3 जना संक्रमित रहेका छन्।
0: विश्वकपको सेमी फाइनल खेल अघि इङ्ल्याण्डको टोली अमेरिकाको एटलान्टा पुगेको छ। भोलि हुने सेमी फाइनलमा इङ्ल्याण्डले अर्जेन्टिनाको सामना गर्दैछ। यी दुई मुलुक फुटबल इतिहासकै कट्टर प्रतिद्वन्दी मानिन्छन्, तर त्यहाँ पुगेका समर्थक भने विगतका प्रतिस्पर्धा भन्दा पनि अहिलेको खेलमै आफ्नो ध्यान केन्द्रित रहेको बताउँछन्।
2: It's just really exciting. I mean, I think there's a real buzz around the fans that this could be our year.
3: We're fully there to support the team for the football, and if there is any bad blood, it certainly isn't going to come from our side. No. What it costs to get a ticket to a game is not really fair on everybody. So it's priced a lot of people who would have loved to come out of the market.
0: Thank you so much. Have a good day. Namaskar.

0: और फिर क्या होगा?
1: पार्टियां, दावतें।
2: Yes!

सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद शाह कलवार पक्राउ परेका छन्। उखु किसानको करिब 22 करोड़ रूपियाँ बक्यौता भुक्तानी नगरेको आरोपमा गुप्ता कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार्यालयले किसानहरूको उजुरीको आधारमा दुवैलाई नियन्त्रणमा लिएर ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेद प्रसाद गौतमका अनुसार चिनी मिलले गएको आर्थिक वर्षमा खरिद गरेको उखुको करिब 22 करोड़ रूपियाँ भुक्तानी नगरेपछि पीड़ित किसानले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीका अनुसार किसान र मिल व्यवस्थापन बीच पटक पटक छलफल गराई बक्यौता रकम भुक्तानी गराउने प्रयास गरिएको थियो, तर उद्योग पक्षले रकम भुक्तानी नगरेपछि गुप्ता र कलवारलाई पक्राउ गरिएको हो। प्रहरीले दुवैजना विरूद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढ़ा बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न शुरू गरेको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बागमतीका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले बचत फिर्ताको शुभारम्भ गर्नुभएको हो। समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरू बचत तथा ऋण सहकारी संस्था, त्यस्तै नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका 1766 बचतकर्ताको बचत फिर्ता शुरू गरिएको समितिले जनाएको छ। बचतकर्ताको बचतलाई दुरूपयोग गर्ने सहकारीका संचालकहरूलाई कड़ा कार्यवाही गरिने मुख्यमन्त्री बानियाको भनाई छ। समितिले गएको जेठ 22 गते समस्याग्रस्त ठहर भएका यी सहकारी संस्थाका 114 ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिइएको ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो। यातायात व्यवस्था विभागले मुलुकभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिन यता देखिएको प्राविधिक समस्या समाधान भएको जनाएको छ। केन्द्रीय सर्भर र नेटवर्कमा आएको खराबीका कारण सवारी चालक अनुमति पत्रको आवेदन, नवीकरण, स्मार्ट कार्ड प्रिन्ट, सवारी साधनको नामसारी, कर भुक्तानी तथा जाँचपाँच लगायतका अनलाइन सेवा रोकिएका थिए। प्रणालीले काम गर्न छोडेपछि मुलुकभरका यातायात कार्यालयहरूको दैनिक प्रशासनिक काम ठप्प प्राय भएको थियो। प्राविधिक टोलीले सर्भरको समस्यालाई समाधान गरेसँगै आज दिउँसो 3 बजेदेखि यातायात कार्यालयहरूको सिस्टम पूर्ण रूपमा सञ्चालनमा आएको विभागले जनाएको छ। सर्वोच्च अदालतले निजी मीडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज गरेको छ। सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरोलाको इजलासले निर्णय सुनाएको हो। माग अनुसार इजलासले उत्प्रेषणको आदेश जारी गरेको छ। यो सँगै सरकारी विज्ञापन निजी मीडियालाई नदिने सरकारको नीतिमा अब रोक लागेको छ। चैत 18 गते सरकारी विज्ञापन तथा सूचनाहरू संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह र सो अन्तर्गतका निकायहरू तथा सार्वजनिक कोष प्रयोग गरी काम गर्ने सबै सार्वजनिक निकायहरूले आफ्ना सूचना गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वमा रहेका संचार माध्यममा मात्रै प्रकाशन प्रसारण गर्ने निर्णय गरी परिपत्र गरिएको थियो। यो परिपत्र सचिव स्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको थियो। यो निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीको तर्फबाट अधिवक्ता अनन्त राज लुइटेलले

0: चैत 23 गते रिट दायर गर्नुभएको थियो। नेकपा एमालेका सांसद ऐन महरले आफूलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की आएको भन्दै संसदमा जानकारी गराउनु भएको छ। महरले संसदमा विशेष समय लिँदै आफूलाई ज्यान मार्ने धम्की आएको जानकारी गराउनु भएको हो।
1: हामी निरपेक्ष रूपमा सरकारको विरोध गर्दैनौँ सभामुख महोदय, सरकारको हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौँ। तर विडम्बना सदनमा चाहिँ कहिलेकाहीँ अब सरकारको विरोध गरेको केही मान्छेहरूलाई आभास हुँदो रहेछ र मलाई निरन्तर धम्की आइराखेको छ फेसबुकमा, फोनमा, गोली हानिदिन्छु मारिदिन्छु भनेको छ र भर्खरै मात्रै दुईजनाले यहाँ मेरो स्ट्याटसमा कमेन्ट गर्नुभएको छ र ऐन महर तँलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभएको छ सभामुख महोदय, उहाँले आफ्नो ठेगाना पनि दिनुभएको छ, आजै भन्नुभएको छ है। उहाँको नाम चाहिँ प्राजुली राम भन्ने आइडीबाट मलाई यो आएको छ र आफू चाहिँ काठमाडौँ बौद्ध छ महाकाल चोक सङ्गमटोल बस्ने उहाँले भन्नुभएको छ। त्यसै गरी अर्को एउटा पूर्ण विक्रम छेत्रीबाट पनि गोली हान्ने धम्की आएको छ। यसरी
0: पूर्व मन्त्री सुमना श्रेष्ठले सड़कमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्नुलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्ति भन्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सड़कमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनता बीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरिरहेको बताउनु भएको छ। राज्यको माथिल्लो तहमा बस्नेहरूले पाठ सिकाउने नाममा गरिरहेको बुलिङ प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उहाँको निष्कर्ष छ। अहिलेसम्मका खबरै नमस्कार।

0: का रेडियो हो।
1: तिम्रो मोय डमरको मोय तानी ल्याए मलाई त
2: हो र
1: भन्नी।

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति सड़क र सदनमा आलोचना भइरहेका बेला सिंहदरबारभित्रै पनि आन्दोलन शुरू भएको छ। आफूहरूलाई हटाउने तयारी भएपछि करारका कर्मचारीले अर्थ मन्त्रालयको गेटमा नारा जुलुस सहित प्रदर्शन गरेका हुन्। 18 मन्त्रालयका करार कर्मचारीले धरना सहित नारा जुलुस गरेका हुन्। सरकारले करार सेवाका कर्मचारीलाई हटाएर बाहिरबाट कर्मचारी भर्ती गर्ने तयारी गरेको भन्दै उनीहरूले धरना दिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरू नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त हुनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई महाप्रबन्धक समेतको जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो। अब विश्वविद्यालय र अन्तर्गतका कलेजहरूले पनि कम्तीमा 10% विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा लागू भएको छात्रवृत्तिको व्यवस्था प्रभावकारी भएको भन्दै त्यही प्रणाली विश्वविद्यालय तहमा समेत संस्थागत गर्दै अघि बढ़ेको बताउनु भएको छ। त्रिविसहित 7 विश्वविद्यालयले सूचना प्रकाशन गरी कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाइएको जनाएका छन्। सातवटै विश्वविद्यालयका उपकुलपतिहरूले 10% छात्रवृत्ति सुनिश्चित गर्न संयुक्त पहल कदमी लिएका हुन्। त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको सूचनामा प्रदान गरिएको छात्रवृत्तिको विवरण आफ्नो कलेजको वेबसाइटमा सबैले देख्ने गरी अपलोड गरी सम्बन्धित डिनको कार्यालय र त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा उपलब्ध गराउन भनिएको छ। सरकारले विद्युतीय राहदानीमा लागत घटेको दावी गरेको छ। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको हो। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा लागतबारे जानकारी गराउनु भएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता भएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलोपल्ट प्रतिगोट $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत 58 लाख राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका 2 कम्पनी मूलबाउर र भेरिडोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रतिगोटा राहदानीको लागत $8.31 कायम भएको छ। यो लागत अघिल्लो दरको तुलनामा निकै कम रहेको उहाँको भनाइ छ। आज नेप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। नेप्से आज 6.11 अंकले बढ़ेर 2576.29 बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ़ेको छ। हिजो 7.46 अर्ब रूपियाँको शेयर कारोबार भएकामा आज यो रकम बढ़ेर 8.41 अर्ब रूपियाँ पुगेको छ। आज 383 धितोपत्रको 1,82,93,596 कित्ता शेयर किनबेच भएको छ। आज 164 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने

एकवटाको घटेको छ। यस्तै 10 कम्पनी स्थिर छन्। फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल सुरु हुँदैछन्। पहिलो सेमी फाइनल खेलमा नेपाली समयअनुसार आज राति 12:15 फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। फिफा वरियताका शीर्ष 4 देश सेमी फाइनलमा पुगेका छन्। यस्तै इङ्ल्याण्ड र अर्जेन्टिना बीचको खेल भोलि बुधबार मध्यराति 12:15 हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। त्यस्तै इङ्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई पराजित गर्दै सेमी फाइनलमा पुगेको हो। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो। फ्रान्सले 2 तथा इङ्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल आउँदो साउन 3 गते आइतबार राति 12:15 बजे हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: रातो पासपोर्ट दुरूपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधानसभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनही 5 महिना कैद र 500 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। यो फैसला विरूद्ध परेको पुनरावेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्क बहादुर केसी र गोपाल प्रसाद बाँसतोलाको संयुक्त इजलासले जिल्लाकै फैसला सदर गरेको हो। जिल्ला अदालतले नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई 1 वर्ष कैद र 500 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनीतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका डिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राज उप्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनही 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। रातो पासपोर्ट प्रकरणमा मतियारको अभियोग लागेका संविधानसभा सदस्य गायत्रीका बाबु हरिचरण शाह र अर्का प्रतिवादी डीएन धितालले भने सफाई पाएका छन्। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले सरकारी विज्ञापन निजी मीडियालाई नदिने सरकारको नीतिमा रोक लागेको हो। सरकारले गएको चैत 18 कुनै पनि सरकारी र सार्वजनिक निकायले आफ्ना विज्ञापन र सूचना गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन र सरकारी स्वामित्वका संचार माध्यममा मात्रै प्रकाशन प्रसारण गर्न परिपत्र जारी गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको सचिव स्तरीय निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीको तर्फबाट अधिवक्ता अनन्तराज लुइटेलले चैत 23 रिट हाल्नु भएको थियो। सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको दावीसहित रिट परेको थियो। बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जावलाखेलको बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख बढ़ी रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानिया,
1: समस्याग्रस्त सहकारी विशेष गरी 14,064 जनाको माग दाबी देखिन्छ। जम्मा गरिएको बचत सदस्यहरू 51,190 जना हुनुहुन्छ र 5 सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22,38 करोड रुपियाँ चाहिँ के छ भने माग दाबी छ, तर 31,06 करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यस कारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक चाहिँ के छ भने अप्ठ्यारो परेका, बिरामी भएका जो व्यक्तित्वहरूलाई, जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो, अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 देखि 1,00,000 जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ, यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42 जनालाई, अनि त्यो 42 जनाको 17 लाख चान्चुन आज हामी वितरण गर्दैछौँ।
0: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। चालू आर्थिक वर्ष 2082/83 11 21,20,00,000,000 रेमिट्यान्स भित्रिएको छ।
2: नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्म रेमिट्यान्सका प्रवाह 38.2% वृद्धि भएर 21,20,80,00,000 पुगेको छ। गत जेठमा मात्र 2,03,89,00,000,000 रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह 1,76,32,00,00,000 थियो। प्रतिवेदन अनुसार यो

अवधिमा खुद द्वितीय आय 21.7 अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16.69 अर्ब 51 करोड।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: भन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। पानी बाँड्न गएको हौ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्यूरो र संचार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ।
1: बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद निष्कल राईले वर्तमान सरकारलाई हिन्दू पुराणका असुर राजा हिरण्यकशिपुको शासनसँग समेत तुलना गर्नुभयो।
2: सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्यु पछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री 8 बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। प्रश्न भन्दा माथि श्री 8 हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ। यो सरकार पनि भन्दैछ, त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु। तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्य भन्दा बाहिर छैन। हिरण्य कश्यपले पनि यही भनेका थिए, यो राज्यमा म भन्दा ठुलो अरू कोही छैन, म भन्दा माथि अरू कोही ईश्वर छैन।
1: आकस्मिक समय लिएर बोल्दै रासोपा सांसद अमरेश सिंहले भने अब सबै दल मिल्ने वातावरण नबने लोकतन्त्र र मुलुक दुवैको अस्तित्व नरहने चेतावनी दिनुभएको छ।
0: जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवन भन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन। मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्।
1: काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो बेवारिसे गाडी राखिएको विषयमा विपक्षी र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
3: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
4: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडाई कारवाही गर्नुपर्छ।
3: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
5: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशतर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
3: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासोपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासोपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासोपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
6: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा दुई चारवटा गाडी तिर्साएर तर्सिन्छ होला र? हामी सत्तामा छौ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
3: हिजो ठाउँ ठाउँमा बेवारिसे छाडिएका पाँचवटै गाडी ट्राफिक कार्यालयले बिना कार्यवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खोलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासोपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कारवाही हुनुपर्ने पार्टीको अडान दोहोर्याउनु भएको छ।
7: हामीले नै भन्यौं यो गलत

0: चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेको छौँ, हामी त्यसमा अडिग छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो। तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ, तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ।
1: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम समेत अभिलेखमा नराखेको पाइएको।
2: यसैबीच सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सिर्जना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
3: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला। प्रहरीले यसमा को को चाहिँ इन्भल्भ हुनु भएको छ, सबैको खोजतलासी गर्दै नै छ। जुन चाहिँ पार्टीको भए पनि उहाँहरूले जसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने हो त्यो हुन्छ।
2: प्रधानमन्त्री वारेन्द्र शाहको कार्यशैलीप्रति सड़क र सदनमा आलोचना भइरहेका बेला सिंहदरबारभित्रै पनि आन्दोलन शुरू भएको छ। आफूहरूलाई हटाउने तयारी भएपछि करारका कर्मचारीले अर्थ मन्त्रालयको गेटमा नारा जुलुस सहित प्रदर्शन गरेका हुन्। 18 मन्त्रालयका करार कर्मचारीले धरना सहित नारा जुलुस गरेका हुन्। सरकारले करार सेवाका कर्मचारीलाई हटाएर बाहिरबाट कर्मचारी भर्ती गर्ने तयारी गरेको भन्दै उनीहरूले धरना दिएका हुन्। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले सरकारी विज्ञापन निजी मीडियालाई नदिने सरकारको नीतिमा रोक लागेको हो। सरकारले गएको चैत 18 कुनै पनि सरकारी र सार्वजनिक निकायले आफ्ना विज्ञापन र सूचना गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन र सरकारी स्वामित्वका संचार माध्यममा मात्र प्रकाशन प्रसारण गर्न परिपत्र जारी गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको सचिव स्तरीय निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइठेलले चैत 23 रिट हाल्नु भएको थियो। सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको दावी सहित रिट परेको थियो। उखु किसानको करिब 22 करोड़ बक्यौता नतिरेको आरोपमा सर्लाही धनकौलको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र सहयोगी विनोद शाह कलवारलाई पक्राउ गरिएको छ। किसानले उजुरी हालेपछि दुवैजनालाई पक्रेर ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान थालिएको सर्लाहीका डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
1: कोशीमा 14 प्रकारका घातक रोग विरुद्ध निशुल्क खोपको व्यवस्था, क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, निमोनिया लगायतको खोपको निशुल्क सुविधा नवजात शिशु र गर्भवती महिलाले पाउने। सालझण्डी ढोरपाटन सड़कमा पर्ने बागलुङको बुर्तिम्याङ फल्लेघर खण्डमा 22 ग्राभेल, पटक पटक म्याद थपेर ग्राभेल गर्दा 25,61,00,000 खर्च। पाँच थरको फिदिम र हिलिहाङको सिमानामा पर्ने हेवा खोलाको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण, हिलिहाङतिर 180 र फिदिमतिर 96 लामो तटबन्ध हालियो। बागमतीका समस्याग्रस्त सहकारी विरूद्ध साउन लागेपछि अनलाइनबाटै उजुरी दिन सकिने, उजुरी आएपछि छानबिन थालेर बचतकर्ताको रकम फिर्ता गरिने।
2: र फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। पहिलो सेमी फाइनलमा नेपाली समयअनुसार आज राति 1 फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस कुल खबर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रवाद सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय के, अब आन्दोलन रोकिन्छ,
1: यदि सबुदे माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढङ्गले सहमति भएन भने यो माग रोकिँदैन।
0: विदेशी मुद्रा संस्थिति उल्लेख्य हुनुलाई राम्रो मान्ने कि नराम्रो।

0: र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रान्क गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै सङ्घर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरुद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रान्क गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्कभन्दा 2-4 गुणासम्म बढी हुन सक्ने बताएका छन्। कङ्गोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्युएचओका प्रक्षेपणहरूमा आधारित रहेको बताए। कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ कम्युनिस्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति सी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्युरोका सदस्य थिए। चिनिया सरकारी सञ्चार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबास्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रष्ट पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास सञ्चालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविरस्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई पुनः स्वागत छ। मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रव्याज पीडितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाडौँ केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा सुरु गरेको 5 दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरुङ आज निजगढ पुगेका थिए। मित्रव्याज पीडितहरूले गृहमन्त्री गुरुङसँग मित्रव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाडौँतर्फ आइरहेका मित्रव्याजी पीडितहरूसँग निजगढमै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरुङले मित्रव्याज पीडितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीडितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
2: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
1: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीडितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मित्रव्याज पीडित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
3: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50-60 जना पीडितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्वी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेत रोटिरहेको बेलामा पनि पीडितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीडितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्थाै छैन हामीसँग। त्यसो हुँदाखेरि 6 बुँदे मासी लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि छबुदे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढङ्गले

0: सहमति भएन भने यो मार्च रोकिँदैन. हाम्रो न्याय मार्च चाहिँ भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँ तर्फ अगाडि बढ्छ.
1: पीडितहरूले गृहमन्त्री संघको वार्तामा मिटरब्याज विरुद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीडित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरब्याजी साहुको सम्पत्ति छानबिन र पीडितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय, नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचित 37,55,64 करोड पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचित 24,68 करोड पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी सुरुमा विदेशी मुद्रा संचित बढ्नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौँ।
2: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिट्यान्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिले पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ्यो, अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आम्दानी एकदम बढ्यो रेमिटेन्सको माध्यमबाट, अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि यो स्वात्तै बढेको हो। यो
1: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
2: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढेको राम्रो, तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आम्दानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
1: अनि यति मुद्रा संचित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
2: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेको छ, महिनै पछि बढिरहेछ। अब जनरली राष्ट्र ब्याङ्कले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्या हुन्छ, त्यसैले त्यो आवश्यकताभन्दा अलिक बढी नै छ। आम्दानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7%को ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वात्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
1: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा संचित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
2: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो संचित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य ब्याङ्कहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र ब्याङ्कले बिक्री गर्छ हुँदाखेरि राष्ट्र ब्याङ्कको संचितमा भएको हो। अब राष्ट्र ब्याङ्कको संचितमा भएको राष्ट्र ब्याङ्कले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ, अब बजार भनेको आयात नै बढ्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
1: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सकियो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
2: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठुल्ठुलो प्रोजेक्टहरूको फन्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन, खर्च गर्नु पर्यो त ठुल्ठुलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ, निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
1: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बालबालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बालबालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय आफ्नो यो रिपोर्टमा।
3: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
4: काम गर्ने कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो। पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
3: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामी।
5: बिहानपल्ट लिटो खुवाउँछौँ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ, बेलुका खाना हुन्छ।
3: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
6: 2080 सालबाट सुरुवात भएको हो यो। 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अन्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्।
3: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा।
7: जुम्ला जिल्लाको 8 पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम, त्यसबाट हेर्दाखेरि 16 जना बालबालिकालाई कुपोषण देखिन्छ।
3: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
8: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट 2 तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए। उक्त घटनामा 1 भारतीयको ज्यान जानुका साथै 8 जना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स UAEले त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ। दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: यो PFBS गोर्खा रेडियो हो।
10: Programs on this channel at present. Details of all our services are at

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राईमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 16 जनालाई कैद सजाय निर्धारण गरेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई सजाय निर्धारण गरेको हो। त्यही संसारमा अदालतले प्रतिवादी 31 मध्ये 16 जनालाई दोषी ठहर, 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो। सजाय निर्धारणका लागि 29 असारमा पेशी तोकिएकामा सोमबार मुद्दाको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो। काठमाडौँ जिल्ला अदालतको यो फैसला विरूद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन्। भोलिदेखि भरि सिलिण्डर ग्यास बिक्री गरिने भएको छ। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानो

0: थियो। प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरूद्ध जबरजस्ती करणी मुद्दामा अभियोजन गरेको थियो। पूर्व पत्रकार तथा मधेसवादी राजनीतिज्ञ अहिराजलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले 2077 फागुनमा मधेस प्रदेश प्रमुख पदमा नियुक्त गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। सभामुख डोलप्रसाद अर्यालले बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको हो। सरकारले मिटर ब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। मिटर ब्याज पीड़ित आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गर्दै काठमाडौँतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। असार 25 गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू आज छैठौं दिन बाराको निजगढ़मा छन्। 400 भन्दा धेरैको संख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरूङ निजगढ़ पुग्नु भएको थियो। गृहमन्त्री वार्ताका लागि आएपछि उनीहरू आज निजगढ़मै रोकिएका हुन्। निजगढ़मा गृहमन्त्रीसँग झण्डै 5 घण्टा वार्ता भएको थियो। आज नेप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। नेप्से आज 6.11 अंकले बढ़ेर 2576.29 बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ़ेको छ। हिजो 7.46 अर्ब कारोबार भएकामा आज यो रकम बढ़ेर 8.41 अर्ब रूपियाँ पुगेको छ। अग्नि नियन्त्रकहरू अझै पनि इंग्ल्याण्ड र वेल्सका विभिन्न स्थानमा लागेको वन डढेलोसँग जुझिरहेका छन्। तापक्रममा अत्यधिक वृद्धिपछि केही क्षेत्रले ठूलो जोखिमको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। हावा चल्ने मौसममा डढेलो फैलन सजिलो हुने रोयल मेट्रोलोजिकल सोसाइटीकी प्राध्यापक लिज बेन्टलीको भनाइ छ।
1: We've seen wildfires sparking up pretty much across all parts of England, even close to suburban areas. So you can see it happening not just over moorland but also farmland.
0: फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। पहिलो सेमी फाइनलमा नेपाली समयअनुसार आज राति 1:15 फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। फिफा वरियताका शीर्ष 4 देश सेमी फाइनलमा पुगेका छन्। यस्तै इङ्ल्याण्ड र अर्जेन्टिना बीचको खेल भोलि मध्यराति 1:15 हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। इङ्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्यान्डलाई पराजित गरेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: मिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: रातो पासपोर्ट दुरूपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधान सभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनही 5 महिना कैद र 500 रूपियाँ जरिवानाको फैसला सुनाइएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनैतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राज प्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनै 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो व्यवहारिसी गाडी राखिएको विषयमा विपक्ष र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
1: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
2: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलीय तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडा कारवाही गर्नुपर्छ।
1: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र काङ्ग्रेस

0: यातना दिनेर अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम यो निरङ्कुशता तर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
1: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
2: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा दुई चारवटा गाडी तिर्साएर तर्सिन्छ होला र हामी सत्तामा छौ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
1: हिजो ठाउँ ठाउँमा व्यवहारिसे छाडिएका पाँचवटै गाडी ट्राफिक कार्यालयले बिना कारवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खोलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कारवाही हुनुपर्ने पार्टीको अडान दोहोर्याउनु भएको छ।
3: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेको छौँ, हामी त्यसमा अडिग छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ।
1: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
4: सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सृजना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
5: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को को चाहिँ इन्भल्भ हुनुभएको छ सबैको खोजतलासी गर्दैनछ। जुनसुकै पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नु भएको छ भने सजाय हुनुपर्ने।

0: BFBS गोरखा रेडियो हो
1: BFBS गोरखा रेडियो
2: गोरखा रेडियो
3: सैन्य समुदाय मा
4: बिलाइन भरी
3: ऑन एयर
4: एप मा
3: अनि स्मार्ट स्पीकर मा भन्नु होस
5: प्ले BFBS
1: यो BFBS गोरखा रेडियो हो
3: गोरखा

0: जानकी मन्दिर परिसरमा सञ्चालित संग्रहालय र सीताराम विवाह मण्डप प्रवेशमा शुल्कको विरोध भएपछि मन्दिर व्यवस्थापन पक्ष आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादवको यो रिपोर्ट।
1: प्रसिद्ध जानकी मन्दिर परिसरमा रहेको विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाह मण्डप आजदेखि बन्द गरिएको छ। जानकी मन्दिरका महन्त राम तपेश्वरदास वैष्णवको निर्देशनमा कालचा लगाएसँगै विवाह मण्डप र संग्रहालयमा पर्यटकको प्रवेश बन्द भएको हो। संग्रहालय र विवाह मण्डप सञ्चालनमा आएदेखि नै शुल्क तोकिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकिरा महतोले सोमबार साँझ विवाह मण्डप र संग्रहालय प्रवेशका लागि जारी गर्दै आएको टिकट खोसेर लगेपछि जानकी मन्दिरका व्यवस्थापन पक्षले दुवै स्थलको प्रवेशद्वारमा तालचा लगाएको छ। मठ मन्दिरमा प्रवेश निशुल्क हुनुपर्नेमा शुल्क लिएको र हिसाब किताब समेत पारदर्शी नगरेको मन्त्री महतोको तर्क छ।
2: त्यो टिकटमा छाप हुनु पर्यो है, आधिकारिक छाप हुनु पर्यो, त्यो छापै दिएन। अनि त्यो टिकट मन्दिरमा पनि कहीँ शुल्क लाग्छ त दर्शन गर्नलाई? आय कति भयो, व्यय कति भयो, त्यो त पारदर्शी हुनु पर्यो नि त। आम जनताले पैसा जब तिरिरहेछ भने त्यसको त पारदर्शी हुनु पर्यो नि त।
1: मन्दिर र स्थानीय प्रशासनको समन्वय बिना 81 संग्रहालय र विवाह मण्डप प्रवेश गर्न जारी गर्दै आएको टिकट मन्त्री महतोले खोसेर लगेको आरोप मन्दिर व्यवस्थापन पक्षको छ। मन्त्री नियुक्त भएदेखि मन्दिर उप प्रहार गरिरहेको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले आरोप लगाउनु भयो।
3: फकिरा महतो एउटा गृह मन्त्री बन्लै प्रदेश सरकार जहिया से बनले तहिया से जानकी मंदिर के ऊपर बराबर प्रहार करे। कहियो अबे छे तो म्यूजियम के स्टाफ के थरकबे छे तू सब टिकट नहीं लई फ्री में दर्शन करबी। कहियो अबे छे तो विवाह मंडप के ठेकेदार है जे कर्मचारी ओकरा थरकबे छे जे टिकट नहीं लई। विवाह मंडप जहिया बनले तो शुरुए से ओकर आय स्रोत से टिकटे छे।
1: दुवै स्थलमा तालचा लगाइएपछि जानकी मन्दिर आउने पर्यटकहरू बिना अवलोकन फर्किन थालेका छन्। संग्रहालयमा 15 रुपियाँ र विवाह मण्डप अवलोकनका लागि जाने पर्यटकलाई 10 रुपियाँ शुल्क तोकिएको छ। संग्रहालय र विवाह मण्डप जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले ठेक्का लगाएका छन्।
0: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ।
4: मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जाउलाखेलको बागमती प्रदेश सुशासन केन्द्रमा

0: छ करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यसकारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक अप्ठ्यारो परेका बिरामी भएका जो व्यक्तित्वहरूलाई जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो, अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 देखि 1,00,000सम्मका जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42,000जनालाई, अनि त्यो 42,000जनाको 17,00,000 चान्चुन आज हामी वितरण गर्दैछौँ।
1: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।
2: अब खबर फटाफट।
3: कोशीमा 14 प्रकारका घातक रोग विरुद्ध निशुल्क खोपको व्यवस्था, क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, निमोनिया लगायतको खोपको निशुल्क सुविधा नवजात शिशु र गर्भवती महिलाले पाउने। सालझण्डी ढोरपाटन सड़कमा पर्ने बागलुङको बुर्तिमाङ हल्लेघर खण्डमा 22 किलोमिटर ग्राभेल, पटक पटक म्याद थपेर ग्राभेल गर्दा 25,61,00,000 खर्च। पाँच थरको फेदिम र हिलिहाङको सिमानामा पर्ने हेवा खोलाको माझी टार बस्ती जोगाउन तटबन्ध निर्माण, हिलिहाङतिर 180 मिटर र फेदिमतिर 96 मिटर लामो तटबन्ध हालियो। बागमतीका समस्याग्रस्त सहकारी विरुद्ध साउन लागेपछि अनलाइनबाटै उजुरी दिन सकिने, उजुरी आएपछि छानबिन थालेर बचतकर्ताको रकम फिर्ता गरिने। कालीगण्डकी र सेतीको बाढीले पर्वत, स्याङ्जा र गुल्मी संगम स्थलको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेसँगै पुजारी र पण्डित विस्थापित, पूजा पाठ समेत बन्द। र हेटौडा कपडा उद्योग सञ्चालनका लागि प्रयास हुँदै 2 महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी।

0: रातो पासपोर्ट दुरूपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधान सभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनही 5 महिना कैद र 500 रूपियाँ जरिवानाको फैसला सुनाइएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनैतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राजुप्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनही 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो व्यावहारिसी गाड़ी राखिएको विषयमा विपक्ष र सत्तारूढ़ दलकै सांसदले समेत विरोध गरेका छन्।
1: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
2: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडा कार्यवाही गर्नुपर्छ।
1: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र काँग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाड़ी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
3: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठूलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशतातर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
1: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
4: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारे।

0: ट्राफिक कार्यालयले बिना कार्यवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खुलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कार्यवाही हुनुपर्ने पार्टीको अडान दोहोऱ्याउनु भएको छ।
1: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेको छौँ, हामी त्यसमा अडिक छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो। तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिक छ।
0: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
2: सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सृजना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
3: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को को चाहिँ इन्भल्भ हुनुभएको छ सबैको खोजतलासी गर्दै नै छ। जुनसुकै पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नुभएको छ भने के सजाय हुनुपर्ने त हुन्छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: जानकी मन्दिर परिसरमा सञ्चालित संग्रहालय र सीताराम विवाह मण्डप प्रवेशमा शुल्कको विरोध भएपछि मन्दिर व्यवस्थापन पक्ष आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादवको यो रिपोर्ट।
1: प्रसिद्ध जानकी मन्दिर परिसरमा रहेको विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाह मण्डप आजदेखि बन्द गरिएको छ। जानकी मन्दिरका महन्त राम तपेश्वरदास वैष्णवको निर्देशनमा तालचा लगाएसँगै विवाह मण्डप र संग्रहालयमा पर्यटकको प्रवेश बन्द भएको हो। संग्रहालय र विवाह मण्डप सञ्चालनमा आएदेखि नै शुल्क तोकिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकिरा महतोले सोमबार साँझ विवाह मण्डप र संग्रहालय प्रवेशका लागि जारी गर्दै आएको टिकट खोसेर लगेपछि जानकी मन्दिरका व्यवस्थापन पक्षले दुवै स्थलको प्रवेशद्वारमा तालचा लगाएको छ। मठ मन्दिरमा प्रवेश निशुल्क हुनुपर्नेमा शुल्क लिएको र हिसाब किताब समेत पारदर्शी नगरेको मन्त्री महतोको तर्क छ।
2: त्यो टिकटमा छाप हुनु पर्यो है, आधिकारिक छाप हुनु पर्यो, त्यो छापै दिएन। अनि त्यो टिकट मन्दिरमा पनि कहीँ शुल्क लाग्छ त दर्शन गर्नलाई, आय कति भयो व्यय कति भयो त्यो त पारदर्शी हुनु पर्यो नि त। आम जनताले पैसा जब तिरिरहेछ भने त्यसको त पारदर्शी हुनु पर्यो नि त।
1: मन्दिर र स्थानीय प्रशासनको समन्वय बिना 81 संग्रहालय र विवाह मण्डप प्रवेश गर्न जारी गर्दै आएको टिकट मन्त्री महतोले खोसेर लगेको आरोप मन्दिर व्यवस्थापन पक्षको छ। मन्त्री नियुक्त भएदेखि मन्दिर उप प्रहार गरिरहेको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले आरोप लगाउनु भयो।
3: फकिरा महतो एउटा गृह मन्त्री बन्ले प्रदेश सरकार जहिया सब बनले तहिया से जानकी मंदिर के ऊपर बराबर प्रहार करे। कहियो अबै छै तो म्यूजियम के स्टाफ के थरकबै छै तू सब टिकट नै लै फ्री में दर्शन करबही। कहियो अबै छै तो विवाह मंडप के जे ठेकेदार है जे कर्मचारी ओकरा थरकबै छै जे टिकट नै लै। विवाह मंडप जहिया बनलै तो शुरुए से ओकर आय स्रोत से टिकटे छै।
1: दुवै स्थलमा तालचा लगाइएपछि जानकी मन्दिर आउने पर्यटकहरू बिना अवलोकन फर्किन थालेका छन्। संग्रहालयमा 15 रुपियाँ र विवाह मण्डप अवलोकनका लागि जाने पर्यटकलाई 10 रुपियाँ शुल्क तोकिएको छ। संग्रहालय र विवाह मण्डप जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले ठेक्का लगाएका छन्।
0: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ।
4: मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जाउलाखेलको बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख बढी रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानिया,
5: समस्याग्रस्त सहकारी विशेष गरी 14,064 जनाको माग दाबी देखिन्छ। जम्मा गरिएको बचत सदस्यहरू 51,190 जना हुनुहुन्छ र 5 सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22,38 करोड रुपियाँ चाहिँ के छ भने माग दाबी छ, तर 31,06 करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यस कारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक अप्ठ्यारो परेका बिरामी भएका जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो, अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 देखि 1,00,000 जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42 जनालाई, अनि त्यो 42 जनाको 17 लाख चान्चुन आज हामी वितरण गर्दैछौँ।
4: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन

घरखण्डमा 22 किलोमिटर ग्राभेल, पटक पटक म्याद थपेर ग्राभेल गर्दा 25 करोड 61 लाख खर्च। पाँच थरको फेदिम र हिलिहाङको सिमानामा पर्ने हेवा खोलाको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण, हिलिहाङतिर 180 मिटर र फेदिमतिर 96 मिटर लामो तटबन्ध हालियो। बागमतीका समस्याग्रस्त सहकारी विरुद्ध साउन लागेपछि अनलाइनबाटै उजुरी दिन सकिने, उजुरी आएपछि छानबिन थालेर बचतकर्ताको रकम फिर्ता गरिने। कालीगण्डकी र सेतीको बाढीले पर्वत स्याङ्जा र गुल्मी संगम स्थलको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेसँगै पुजारी र पण्डित विस्थापित, पूजा पाठ समेत बन्द। र हेटौडा कपडा उद्योग सञ्चालनका लागि प्रयास हुँदै 2 महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी।

0: will go towards improving docking facilities and waterfront infrastructure, including new housing. Bases in Devonport, Portsmouth and Clyde, the home of the UK's nuclear deterrent, will all be upgraded. The incoming Prime Minister Andy Burnham says a serious review is needed into MP security following the killing of Anne Widdecombe. Counter-terror police have confirmed the death of the former Conservative minister turned Reform UK spokeswoman. Was a targeted attack. A 28-year-old white British man.
1: Sangrahalaya ra Sitaram Vivaha Mandap Pravesma Shulkako Virodh Bhayepachi Mandir Vyavasthapan Paksha Akroshit Baneka Chan. Janakpur Bata Lakshman Yadav ko yo report.
2: प्रसिद्ध जानकी मन्दिर परिसरमा रहेको विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाह मण्डप आजदेखि बन्द गरिएको छ। जानकी मन्दिरका महन्त राम तपेश्वरदास वैष्णवको निर्देशनमा तालचा लगाएसँगै विवाह मण्डप र संग्रहालयमा पर्यटकको प्रवेश बन्द भएको हो। संग्रहालय र विवाह मण्डप सञ्चालनमा आएदेखि नै शुल्क तोकिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोले सोमबार साँझ विवाह मण्डप र संग्रहालय प्रवेशका लागि जारी गर्दै आएको टिकट खोसेर लगेपछि जानकी मन्दिरका व्यवस्थापन पक्षले दुवै स्थलको प्रवेशद्वारमा तालचा लगाएको छ। मठ मन्दिरमा प्रवेश शुल्क हुनुपर्नेमा शुल्क लिएको र हिसाब किताब समेत पारदर्शी नगरेको मन्त्री महतोको तर्क छ।
3: त्यो टिकटमा छाप हुनु पर्यो है, आधिकारिक छाप हुनु पर्यो, त्यो छापै दिएन। अनि त्यो टिकट मन्दिरमा पनि कहीँ शुल्क लाग्छ त दर्शन गर्नलाई, आय कति भयो व्यय कति भयो त्यो त पारदर्शी हुनु पर्यो नि त। आम जनताले पैसा जब तिरिरहेछ भने त्यसको त पारदर्शी हुनु पर्यो नि त।
2: मन्दिर र स्थानीय प्रशासनको समन्वय बिना 81 संग्रहालय र विवाह मण्डप प्रवेश गर्न जारी गर्दै आएको टिकट मन्त्री महतोले खोसेर लगेको आरोप मन्दिर व्यवस्थापन पक्षको छ। मन्त्री नियुक्त भएदेखि मन्दिर उप प्रहार गरिरहेको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले आरोप लगाउनु भयो।
4: फकीरा महतो एउटा गृह मन्त्री बन्ले प्रदेश सरकार जहिया से बनले तहिया से जानकी मंदिर के ऊपर बराबर प्रहार करे। कहियो अबे तो म्यूजियम के स्टाफ के थर्क अबे तू सब टिकट नहीं लही फ्री में दर्शन करबी। कहियो अबे तो विवाह मंडप के ठेकेदार है जे कर्मचारी ओकरा थर्क अबे जे टिकट नहीं लही। विवाह मंडप जहिया बनले तो शुरुए से ओकर आय स्रोत से टिकटे छे।
2: दुवै स्थलमा तालचा लगाइएपछि जानकी मन्दिर आउने पर्यटकहरू बिना अवलोकन फर्किन थालेका छन्। संग्रहालयमा 15 रुपियाँ र विवाह मण्डप अवलोकनका लागि जाने पर्यटकलाई 10 रुपियाँ शुल्क तोकिएको छ। संग्रहालय र विवाह मण्डप जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले ठेक्का लगाएका छन्।
1: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ।
5: मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जाउलाखेलको बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख बढी रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानिया
6: समस्याग्रस्त सहकारी विशेष गरी 14,064 जनाको माग दाबी देखिन्छ। जम्मा गरिएको बचत सदस्यहरू 51,190 जना हुनुहुन्छ र 5 सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22,38 करोड रुपियाँ चाहिँ के छ भने यो चाहिँ के छ भने माग दाबी छ तर 31,06 करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यसकारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक अप्ठ्यारो परेका बिरामी भएका जो व्यक्तित्वहरूलाई जो व्यक्तिहरू जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 1,00,000 जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42 जनालाई अनि त्यो 42 जनाको 17,00,000 चान्चुन आज हामी वितरण गर्दैछौँ।
5: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

किलोमिटर ग्राभेल, पटक पटक म्याद थपेर ग्राभेल गर्दा 25,61,00,000 खर्च। पाँच थरको फेदिम र हिलिहाङको सिमानामा पर्ने हेवा खोलाको माझी टार बस्ती जोगाउन तटबन्ध निर्माण, हिलिहाङतिर 180 मिटर र फेदिमतिर 96 मिटर लामो तटबन्ध हालियो। बागमतीका समस्याग्रस्त सहकारी विरुद्ध साउन लागेपछि अनलाइनबाटै उजुरी दिन सकिने, उजुरी आएपछि छानबिन थालेर

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: रातो पासपोर्ट दुरूपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधान सभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनही 5 महिना कैद र 500 रूपियाँ जरिवानाको फैसला सुनाइएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनैतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राजप्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनही 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो व्यवहारिसिक गाडी राखिएको विषयमा विपक्ष र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
1: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
2: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडा कारवाही गर्नुपर्छ।
1: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
3: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशतातर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
1: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
4: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा 2-4 वटा गाडी तेर्साएर तर्सिन्छ होला र? हामी सत्तामा छौ भन्दैमा, कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
1: हिजो ठाउँ ठाउँमा व्यवहारिसे छाडिएका 5 वटै गाडी ट्राफिक कार्यालयले बिना कार्यवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खोलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कार्यवाही हुनुपर्ने पार्टीको अडान दोहोऱ्याउनु भएको छ।
5: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेका छौँ, हामी त्यसमा अडिएको छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो। तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिएको छ।
1: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
0: सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सृजना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
6: सरकार

0: रातो पासपोर्ट दुरूपयोग मुद्दामा संविधान सभाका तीनजना सदस्यलाई जेल र जरिवानाको सजाय सदर भएको छ। रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतले तोकेको जेल सजाय र जरिवानाको फैसला सदर गरेको हो। 2064 सालका संविधान सभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई काठमाडौँ जिल्ला अदालतले 2071 जेठमा दोषी ठहर गर्दै जनही 5 महिना कैद र 500 रूपियाँ जरिवानाको फैसला सुनाइएको थियो। ती तीनजना सभासदमाथि आर्थिक लाभका लागि कूटनैतिक राहदानी बिचौलियालाई बिक्री गरेको आरोप लागेको थियो। यो मुद्दामा बिचौलियाको अभियोग लागेका दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राज उप्रेतीलाई कृत्य कसुरमा दोषी ठहर गर्दै जनही 1 वर्ष कैद र 5,54,000 जरिवाना तोकिएको छ। काठमाडौँका केही संचार गृह, व्यापारिक भवन र नेताको घर अगाडि आउजाउमै अवरोध हुने गरी हिजो व्यवहारिसी गाडी राखिएको विषयमा विपक्ष र सत्तारूढ दलकै सांसदले समेत विरोध गरेका छन्।
1: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
2: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलीय तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडाई कार्यवाही गर्नुपर्छ।
1: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ।
3: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम यो निरङ्कुशतर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
1: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
4: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा 2-4 वटा गाडी तिर्साएर तर्सिन्छ होला र हामी सत्तामा छौ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
1: हिजो ठाउँ ठाउँमा बेवारिसे छाडिएका 5 वटै गाडी ट्राफिक कार्यालयले बिना कार्यवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खुलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कार्यवाही हुनुपर्ने पार्टीको अडान दोहोर्याउनु भएको छ।
5: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेका छौँ, हामी त्यसमा अडिग छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो। तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ।
1: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
0: सरकारले कानून विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सृजना गर्नेलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
6: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को को चाहिँ इन्भल्भ हुनुभएको छ सबैको खोजतलासी गर्दैनछ। जुन चाहिँ के पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नुभएको छ भने के सजाय हुनुपर्ने हो त्यो।
0: खबर यति नै, नमस्कार।

0: काठमाडौँका केही संचार गृह व्यापारिक भवन र नेताको घरका अगाडि आउजाउमै अवरोध हुने गरी हिजो अवरोध हुने गरी व्यावहारिसे गाडी राखिएको विषयमा विपक्षी र सत्तारूढ दलकै सांसदहरूले विरोध गरेका छन्।
1: एमाले सांसद गणेश सिंह ठगुन्नाले यो घटनालाई राज्य आतंकको रूपमा चित्रित गर्नु भएको छ।
2: हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतंकको शुरूआतको झलकको रूपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडाई कारवाही गर्नुपर्छ।
1: तीनवटा संचार गृह, भाटभटेनी, एउटा व्यापार केन्द्र र कांग्रेस सभापतिको घर अगाडि व्यवहारिसी गाडी पार्क गरेर राखिएपछि यो विषयले आज पनि चर्चा पाएको हो। प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले नागरिकमाथि त्रास फैलाउन खोजी प्रतिरोधमा उत्रने